आजसँग मुइतो मन पान्दा मुइतो मन माने कक्रक सालाइ नै हिनी हुन्छ र उहाँ चुक्साको स्टुडियो हो अङ्के फाइदे कक्तु ग्यासकलाई हेलो हेलो साइमेनिया हैन है खनाया कक्तुक किसा हामिया न अङ्कना हिनी बागै न खनाया कक्तुक त फाइदो हुन र बचाइ तोकै न कक्तुक खाइ दङ पियाबा खरङ से खनाइ मानिया अनि खरङ बान र खनाइ दा दङ साइमेया पियाबा नरकनि खरङ अनि र किसा फनु फाया खनाया ओमफ्राय हाइनि बागै नरकबाय कक्तुक दै गोरोंनानै मुचुङै दा दङ पियाबा गोरोङैबो दङ हाइफानाव गोरोंसे मानलाया कक्से सावै मानलाया या सक नायफिनै हेल'

गेजेराव जों खोनालाय दङ खोनाथाव खोरै जाबं दै मैदुमानाव बान्दाव मैदुमान मानि गग्रग सालाय दङ नरकनि बागै खायसा साख्लायमुं आकाशवाणीनि फिल जुगुचि बिसि बुंमानो रोगै खोना एबा फासालो आगुलिनि सुकान्त एकाडेमिनि एकाडेमिव सानजा दामदक एबा 6 PM दामपुरु